का gemeente besluit gekry het vanaf 1 Oktober jo betaal parkeer hy 90 minute ka Katwijk sentrum aan seka unhe hatane ko aur parkeer rahega ki aap parkeer karke aur 1 ghanta ya 2 ghanta ya 3 ghanta aapke haath mein hai to ye andar half year ka parkeer term jo hai wo hatayega kehta hai ki ye drik jagah hai aur log motor ka parkeer karke chala jata fir bhi dekha jaye to khoj bin kiya hai kamin se to ye nakamik hai nikhan tak nahi dekha to unhe hata denge aur ye met in khang fan in october do glass jo bajega to aapko malum ho jayega ki kaun sa geet aap sunenge to chalte hai khalas ki awaaz ये शंपायर क्लास है दोस्तों दिनों का टॉप सॉन्ग आशा भोसले की आवाज में आप सुनेंगे